0: ایکوینو تو میں نکتے سائیکلے بازیگر فلمات لے گیت کمار سانو انی الکا یاک نی خنچا وزان انو ملی خنچے سنگیت اشلے نواب آرزو ہنچے بول
1: आकाशवाणी पणजीचो यूट्यूब चॅनल FM रेनबो गोवा तुमचे आवडीच्यो कार्यावळी आता ऐकात लाईक करात सबस्क्राईब करात आणि शेअर करात आकाशवाणी पणजीचो यूट्यूब चॅनल FM रेनबो गोवा।